0: Kibka kızı çekera, yorgun da muzgazı kiyargu. Doğuk çekotki fısuk fısuk nun, eta gorti çu lagandan an yorgun rigil gazun yok nuy. Semçin kuşen naşkın madu gorgi mağın kandazı giyinir, çekev lan nimak şise kere. Yen çeren gorkur açık nisik, haun haun tanın gorkur gesun nuta uab kumandık ya. İnce men çoğu mevarın anır vazgın tendun me. Daniel tetanga gorti chu to nawab na dai nda e ni kai ken kai nda mo ding ngas tak tak long zo hali jo yi garu or gewa ka ngak te chiz go ting ra thok shi ga tak chi ta nda aro ngi chu ma chak go
1: ཁྱི ཕྱད མ ཤང
0: ओ मरगो मरगो मजा मजा हारे छ
1: त तमाई तमाई
0: मसा मसा मसा
1: सिखरेस गद
0: मरगो मरगो आला न जोरम खतर ते थक मांद गवे
1: अकल लोलो तोच मासी दे तोच मारगा ने गो तोच सुर
0: याओ तियो शेल हिए नो अर्ज ग जो आयेगा ती गोनी न छगा ती गोनी दंगी हिन रे ते होंगा गोटी चुप संग तंग थारन मन ओ योक योक योक माचर न तर मासी नरंग मासी दर
1: Чөмөрэ, сана андуу.
0: Андуу кого андуу к силашимг.
1: Она таарын чигсүрэ.
0: Оргона шилиха тахчы сүзэри та томот ко.
1: Азаац. Тэзэ чигсүрэ.
0: Ма чөмөр, тептиге чу хараа чигнэр, га сараа чигнэр, анига кар гоавлан жүрэ тирак.
1: Да кар го сумда синжэрэ. Тептиген ишэ ко.
0: Ати ка ягав жирн го югав ди. Нэрэм гэт чу лен тпдаэ чирэ та. Кэгэв жигэн догэв жигтэн ритах нин чэнгэн дарын аптыгтэн нэрэгу
1: чи мөрөв зэ дуан ян юм дэра
0: о патгтг жангу
1: оле
0: ндамон жог музыка нэг ни патгтг сэ ко чи дару нэг ит бчанг дог фернан дог ко нэна
1: а
0: о чэнг мав зэ го
1: нэр жапшил цэкэр цаваш яна мөрөв зэ дун нэг ру нэг ит бчанг дэш чул зон зэ дали лам тхрын штам гэ чота тондэг мэ зэ нэр да нигра лам тхрын штам гэ чо штам мэ нах нян мол гэ чоти
0: वो चिंदे खातुन गो हन चिनि खास गदंग माम न्यों गो छले चरगे लो
1: या ता थुमरे नि छो गलेस गले या अखि दानचिन दोलन कांग गो न्या न्यों
0: मखि मखि न नालम नि तर गमी सों छक न थोम छक दों न नि छ दों माम नि दा तमो तो जो हिसाब को जित तमो तो छले न सिक मांद गले वे
1: ता नि छो दों लेस गले या
0: ओ तो दों रतर ओ शिल सम नु जिक्सम चिगनी तो लोर चिनी खस्तार ना कुल लक्कन ना खचिक तान मान ना आरो
1: छिज छु छुरा दंगी ले
0: हा हा गाता लंगन गरा था मु